0: और जो दरमियाने बच्चे होते हैं, यंग बच्चियां होती हैं, उनको 10 पाउंड, और शादीशुदा जो लोग होते हैं उनको 20 पाउंड।
1: 20 पाउंड, अच्छा अच्छा ठीक है। और ये स्टॉल किस जगह पे लगता है आपका ईदी देने वाला?
0: मैं बताऊंगा आपको आपको बता दूंगा आगे नहीं बता सकता
1: क्योंकि ये ना हो कि पूरा नाटिंगम वहाँ पे पहुंच जाए।
0: मैं हल्फन आपको कह रहा हूँ कि मैं हमेशा, मैंने जब से उसमा लिया ना
1: जी जी,
0: मैंने ऐसे ही ईद दी है।
1: वाह बहुत अच्छे, खूबसूरत एक क्या कहते हैं कि अंदाज, और ऐसा ही होना चाहिए क्योंकि ये हमारी वो रस्में हैं, वो हमारे रिवाज हैं जो कि वक्त के साथ इनको दम नहीं तोड़ना चाहिए, बल्कि अगर ये सारी चीज़ें खत्म हुई तो फिर खूबसूरती खत्म हो जाएगी इन त्योहारों की, इन चीज़ों की।
0: बच्चे पाकिस्तान में कभी कोई किसी से बात करे ना तो वो यही बात करते हैं कि अंकल तारक यूके में भी वैसे ही करते हैं जैसे पाकिस्तान में किया करते थे। वो जो बच्चे अब जवान हो चुके हैं।
1: अच्छा अच्छा ठीक है।
0: लेकिन मेरा जो सिलसिला है ना वो वहीं से शुरू है।
1: क्या कहते हैं कि यही बरसों से आदत है, और आदत कब बदलती है?
0: नहीं बदलती, बस ऐसे ही है।
1: और ऐसी आदतों को बदलना भी नहीं चाहिए। एक और चीज, पहले ये होता था कि बहनों को सूट दिए जाते थे ईदों पे, अपनी भाभियों को, बेटियों को, तो आहिस्ता आहिस्ता ये रिवाज भी दम तोड़ रहा है, और ख्वातीन भी एक दूसरे को गिफ्ट फ्रेंड्स देती थी सब, अब लोग ज़्यादा फूल, चॉकलेट्स और परफ्यूम्स और इस तरह की कुछ पैकेज मिलते हैं, लेकिन वो जो सूट का एक मज़ा होता था ना, एक सूट देने का मज़ा, वो एक अलग से होता था।
0: मैं, हमारा जो है ना वो आज भी ऐसा ही है कि बेटियों को, बहनों को जो भेजते हैं तो उसमें सूट भी और मेहंदी भी जाती है।
1: वाह क्या बात,
0: चैनियां भी जाती हैं,
1: चूड़ियां, मेहंदी, है ना। ये कितने खूबसूरत खूबसूरत हमारे ये रिवाज और त्योहार जो थे, ये कितनी खूबसूरत ये हमारी रिवायतें थी।
0: बार जब तक सांस है हमने कम से कम इनको जिंदा रखा होगा।
1: इसलिए मैंने आज इस टॉपिक को छेड़ा कि बहुत से लोग हमारे इस शो को सुन रहे होंगे, और बहुत से लोग शायद ऐसा करते भी नहीं, और कुछ लोग जो कर रहे थे उन्होंने ये सोच करके शायद अब ज़रूरत नहीं रही, वक्त बदल गया है। लेकिन ये छोटी छोटी सी चीज़ें जिन्हें हम छोटा समझते हैं, ये बड़े मायने रखती हैं।
0: मेरी अपनी इधर फैमिली के जो लोग थे, आज से तकरीबन अब 15-16 साल पहले, कहले मैंने कुर्बानी की बुनियाद रखी, यहाँ पे कोई तसव्वुर ही नहीं था, कहते थे जी पाकिस्तान पैसे भेज दिए।
1: जी जी जी जी,
0: वहाँ कुर्बान, मैंने कहा भाई आपके पास पैसे हैं तो जरूर पाकिस्तान में भेजें, हर जगह भेजें, आप कुर्बानी करें, लेकिन जहाँ अपने बच्चों के साथ आप जिंदगी गुजार रहे हैं उनको तो कम से कम बताएं कि कुर्बानी क्या होती है, उसका
1: क्या
0: होता है, उसको तकसीम करना क्या होता है।
1: बिल्कुल,
0: तो फिर वो इधर रिवाज डाला। तो अब मेरी अपनी जो फैमिली है अल्हम्दुलिल्लाह सारे लोग जो है वो कोशिश करते हैं कि कुर्बानी दी जाए, बल्कि अब तो रूटीन बन चुकी है कि सारे तकरीबन कुर्बानियां करते हैं, अच्छा लगता है।
1: जी जी बिल्कुल, ये बहुत सारे, मैंने भी जब भी ईद कुर्बान आती है तो मैं इस चीज़ को ज़रूर हाईलाइट करती हूँ कि कुर्बानियां यहाँ पर भी देनी चाहिए, ताकि इधर वाली जो बच्चे हैं उनको पता चले कुर्बानी कैसे दी जाती है, गोश्त कैसे बांटा जाता है। या
0: अच्छा, अपने कई लोग ना इख्तलाफ इस तरह करते हैं कि नहीं जी इधर कौन गरीब है,
1: जी
0: तो फिर
1: जी
0: मैं उनको कहता हूँ भाई इधर गरीब नहीं है तो फिर आप अफ्तारियाँ किस लिए करवाते हो?
1: जी बिल्कुल बिल्कुल, हाँ जी,
0: अफ्तारियों पे इतने इतने पैसे खर्च करते हो तो कौन इधर गरीब है जिसको आप अफ्तारियाँ करवाते
1: जी
0: हो?
1: जी जी बिल्कुल, और इफ्तारियाँ तो बहुत मतलब ज्यादा की जाती हैं और करवाई भी, पाकिस्तान हो या यहाँ पे हो, आपने ये देखा होगा कि शादी ब्याहों में भी हम जो ज़्यादा अमीर लोग होते हैं उन्हीं के लिए हम ज़्यादा अहतमाम करते हैं, कोशिशें करते हैं, उन्हीं को ज़्यादा अच्छी अच्छी डिशेस भी खिलाई जाती हैं, बुलाया भी जाता है, है ना। तो ऐसा नहीं है कि यहाँ पे लोगों को ज़रूरत नहीं है गोश्त की, कुर्बानी का एक अलग मज़ा है, अलग जिस घर में दी जाती है।
0: बच्चों को कम से कम बताएं ना, जी जी चलना चाहिए।
1: जी जी
0: जी जी, वरना तो वो भूल जाएंगे कि बस पैसा दे दो पाकिस्तान भेज दो,
1: जी जी
0: बात खत्म हो गई।
1: जी जी,
0: जो खून बहा है खून बहाना है, ये लाजम है इसके लिए,
1: जी जी,
0: और इसका इस्तेमाल करना चाहिए, बच्चों को बताना चाहिए।
1: जी जी, इस मुल्क में जहाँ पे दियारे गैर में रहते हुए हम बच्चों को बताने के यही तरीके हैं, प्रैक्टिकली नमाज जब हम कहीं पे सामने बच्चे के पढ़ेंगे तो कभी हम बच्चे से सवाल करेंगे ना जी कि आप नमाज क्यों नहीं पढ़ रहे, कुराने पाक हम उनके सामने खोलेंगे, उन्हें पता होगा, किसी की नज़र उतारना, आयतुल कुर्सी पढ़नी, चार कुल पढ़ने, ये सब कुछ जब तक हम नहीं कर रहे, पानी बैठ के पीना है, खाना खाते हुए बिस्मिल्लाह पढ़नी है, ये मतलब सारी वो चीज़ें जो प्रैक्टिकली जब तक हम बच्चों के सामने नहीं करेंगे बच्चों को कैसे पता चलेगा। और ये सब कुछ तरबियत में ही शामिल होता है, ये सब तरबियतें होती हैं जो कि हमें करनी चाहिए। तो آپ کا بہت اچھا لگا یہ ہمیں کہ آپ یہاں پہ کر رہے ہیں, اور یہ جو رواج یا رسم آپ نے یہاں پہ شروع کی اس کا یقیناً بہت دور تک جائے گی, اور وہ پیکٹ کہیں نہ کہیں ضرور ہمارے دروازوں پہ بھی دستک دے گا جی. اور دوسرا یہ کہ وہ سٹال ضرور بتائیے گا عیدی دینے والا, وہ کہاں پہ لگتا ہے آپ کا؟
0: میں بتاؤں گا, لیکن آپ سے وعدہ کریں کہ آپ نے آنا ضرور ہے وہاں پہ.
1: اچھا ٹھیک ہے, ضرور. نہیں وہ ہم بہت سارے ہمارے لسنرز جو انہیں بھی لے کے آئیں گے نا, جی یہ نہ ہو کہ ہم وہاں پہنچے تو آپ ہمیں چٹ دے دیں کہ یہ چٹ لے جائیں تو پھر آپ کو ابھی ایڈوانس نہیں ہم دے رہے.
0: ہم چٹھے بھی دیا کرتے تھے اللہ رحم کرے, لیکن وہ چٹھے اور ہوتی تھی. ہم جب پاکستان میں ہوتے تھے تو رمضان میں الحمدللہ ایسا ہوتا تھا کہ آٹا جو ہوتا تھا نا وہ اس کی ہم چٹھے دیا کرتے.
1: ہاں جی جی جی جی,
0: وہ لوگوں تک پہنچ جاتی تھی اور لوگ آ کے پھر وہ
1: لے جاتے تھے.
0: لیکن وہ وہاں کا تھا, پاکستان کا تھا. جی جی,
1: نہیں میں اسی لیے یاد کر رہی ہوں نا, پچھلی ساری باتوں کو یاد کر رہی ہوں کہ ایسا نہ ہو کہ یہاں پہ بھی یہی کچھ ہو. تو خیال صاحب یہ عید کے حوالے سے میں نے چند یہ لائنز شامل کی تھی پروگرام میں, اس وقت شاید آپ نے نہیں سنا ہوگا. یہ بڑا خوبصورت سا مجھے لگا تھا کہ آنکھیں ڈھونڈتے ڈھونڈتے تھک گئی عیدی دینے والے ہاتھ, میری نظر اتارنے والے اور وہ صدقہ دیتے ہاتھ. اور کتنی ساری باتیں تھی وہ جو کہنی تھی تب بھول گیا, میرے ہاتھ سے چھوٹ رہے تھے جب وہ تیرے ٹھنڈے ہاتھ. اور تو تو 70 ماؤں سے بھی زیادہ جانتا ہے, دیکھ لے کس تکلیف میں ہوں میں, میرے دل پہ رکھتے ہاتھ. آنکھیں ڈھونڈتے ڈھونڈتے تھک گئی عیدی دینے والے ہاتھ.
0: جی
1: جی, تو یہ آج اس کے حوالے سے, اور یقیناً آپ سے بھی ہم گزارش کریں گے کہ کچھ عرض کریں آپ بھی. جی
0: ابھی وہ ساتھ کہاں ہے کہ جس کو عید کہیں. بہرحال یہ ہے کہ کچھ نہیں پتا چل رہا اس وقت کیا کروں, مجھے کچھ نہیں پتا. بہرحال یہ ہے کہ عید مبارک سب کو.
1: بہت شکریہ. اور یہ 26 کو گرینڈ چاند رات بھی ایکسلسیئر سویٹ میں ہو رہی ہے,
0: جی اس کا پرچار کر رہے ہیں ہم.
1: جی جی, اور اس میں قوالی نائٹ,
0: اس میں جوک در جوک شرکت کرے اور ثواب درائے ناس.
1: بالکل, اور قوالی نائٹ بھی ہوگی وہاں پہ, اور آپ وہیں پہ سٹال لگائے نا اپنا عیدی دینے والا.
0: اوہ بہت خوب
1: ہے نا. جی جی یہ ہم وہاں پہ ڈھونڈیں گے آپ کا سٹال.
0: وہاں پہ ویسے ملنے کے لیے عید رات کو نا, اس دفعہ تو بڑی عید پہ بھی چاند رات کا اہتمام کیا گیا.
1: جی جی جی بالکل, اسی لیے یہاں پہ اس دفعہ تھوڑا سا ڈیفرنٹ ہونے جا رہا ہے کہ وہ قوالی نائٹ ہوگی نا وہاں پہ.
0: ہاں جی ہاں جی, ہم بھی پرچار کر رہے ہیں, آئے تھے میسج ہمیں بھی, اور ہم اس کو پھیلا رہے ہیں جہاں تک ہماری ہمت ہے.
1: جی جی,
0: جتنے زیادہ لوگ آ جائیں.
1: جی بہت شکریہ خیال صاحب, ہمیشہ بہت اچھا لگتا ہے آپ کا آنا, اور گفتگو کا سلسلہ بہت اچھا سا چلتا رہتا ہے.
0: آپ یہ پلیٹ فارم سجاتے ہیں تو ہمیں گفتگو کا موقع ملتا ہے, تو آپ پلیز سجاتے رہا کریں, ہم آتے رہا کریں.
1: جی انشاءاللہ, بہت شکریہ خیال صاحب, اور یقیناً اگلے ہفتے پھر ملاقات ہوگی
0: انشاءاللہ.
1: ٹھیک ہے, بہت شکریہ, بہت شکریہ شامل ہونے کا.
0: اللہ ہم سب کا حامی نصر.
1: فی امان اللہ, فی امان اللہ, بہت شکریہ. اور یقیناً خیال صاحب کی گفتگو آپ نے سنی, اور کتنا خوبصورت انہوں نے بتایا کہ کس طرح سے وہ عیدی دیتے تھے اور ابھی بھی دیتے ہیں, اور قربانی کا انہوں نے بہت اچھا سلسلہ شروع کیا یہاں پر بھی کہ یہاں پر قربانیاں کر رہے ہیں, لوگوں میں بانٹ رہے ہیں, اور اس کا مقصد کیا تھا کہ بچوں کو پتہ چلے کہ قربانی کیا ہوتی ہے, کیسے گوشت آتا ہے, لوگوں میں کیسے تقسیم کیا جاتا ہے, اس پر دعا کیسے پڑھی جاتی ہے, اور لوگوں میں بانٹنا کیسے ہوتا ہے. یقیناً جو بات انہوں نے کہی, جس طرف اشارہ دیا, وہ یہ تھا کہ بہت سے لوگ یہ بات کہتے تھے کہ یہاں پر قربانی کیوں دینی, یہاں پر کسی کو بھی ضرورت نہیں, یہاں پر تو لوگ گوشت کھاتے ہی ہیں, غریبوں کو دیا جائے. سو وہ بات اپنی جگہ پر ٹھیک بھی ہے, لیکن گھروں میں کئی کئی لوگوں کی قربانیاں ہوتی ہیں, کئی لوگ ایک گھر سے دے رہے ہوتے ہیں, سو ان میں سے ایک دو قربانی یہاں پہ ہو جائے تاکہ یہاں کی جنریشن کو بھی یہ سب چیزیں سکھانی ہیں, بتانا ہے ان کو. اور بہت سے لوگ ان کے گھروں میں قربانی کا گوشت جب بھیجتے ہیں تو وہ ہماری یادیں بھی تازہ ہو جاتی ہیں. جب دروازہ کھٹکتا تھا اور باہر قربانی دینے والے پیکٹ آ کر دے جاتے تھے, ان پیکٹس پر لکھا ہوتا تھا کہ یہ فلاں کی طرف سے قربانی ہے. لیکن میں نے پہلے کہا کہ قربانی کا گوشت تو آئے گا, لیکن اس سے پہلے پریشر کوکر آپ نے ضرور خریدنا ہے, کیونکہ قربانی کا گوشت گلتا نہیں ہے جلدی جلدی. باقی آپ اس کا باربیکیو کریں, توا بوٹی بنائیں, اس کو بھون کے بنائیں, جیسا بھی آپ بنانا چاہتے ہیں, قربانی کے گوشت کا ایک اپنا الگ سے مزہ ہوتا ہے.